0: जी वेलकम बैक तासु पम राधे काल बका वे पसी पन्नो सौ अठत्ती दो सौ अस्सी चार सौ पचानवे कैसे परमाइश भी बिल्कुल प्लेको वे वर्जू काले साइड से जिमुख से रसुक दिया धक्कम देने जी अस्सलाम वालेकुम
1: वालेकुम सलाम व रहमतुल्लाह व बरकातुहु
0: जी जनाब सो खबर कवे और धक्कम जाना सो खबर कवे पहीम खान खबर कोई दे छोटा लाहौर सवाब है ना
1: जी जी आओ जी
0: तो सखपल प्रोग्राम के हर करे पहिर अली उस्तड़ी में शिवायु
1: मेहरबानी रो बस अदम कर दफ्तर मुबारक कबूल गई
0: खैर मुबारक अल्लाह मुबख अल्लाह ग्रान छे
1: बस लगे टक टुक लगे रास्ता खबर अड्डू को सर लगे आयो
0: अड्डू को वाले के ना तो खोखे वाले दबरा तो है अड्डू की कट के कन खोखे सर लगे आई
1: कशरो
0: बस दा कशरान देर गुनाहगारी के ना خیر دے مڑا گزارا کوئی کنا خیر دے تور سارے لیکن نہ کرے ڈیر گرام کاری
1: ڈیر شو سر سر سر پروگرام اور کنا تے دو خبر ہو گئی
0: ورک ورک ورک ولے نا ولے نا
1: السلام علیکم ورحمۃ اللہ وبرکاتہ
0: وعلیکم السلام وعلیکم السلام اڑکو والے
1: وسیم خان خبر کو
0: وسیم خان خبر کوئی تا استقبل پروگرام کے ہر کلے بہر علی استڑی میں جو آیو
1: مبارک شاہ سر
0: خیر مبارک خیر مبارک تا استری ہم ڈیر ڈیر مبارک شی
1: همزود پایتا دا اختر مبارکی
0: خیر مبارک ستاسو مبارکی غیتا مرسی دا ها
1: ها نور سنگا یہ خیر دی
0: خیر دا اللہ فضل ستاسو دواگانی دی زمونگا زندگی دا رور میں سنگا قربانی مو سم کابوکڑا کنا
1: نواب جی کابوکڑ دے بات
0: خا خا وزا کوشیشو کئی پا اختیات سر خا
1: صحیح
0: نور چاہتا دوا سلام لگل غواری
1: ابا طول منی والا تا سلام
0: وعلیکم السلام پٹ پٹ خاندل ولے

ओके लिस्नर, ओके जनाब, पसर लिराशी तीर्ष मुंग पकी दिदार उनको, पसर लिराशी तीर्ष मुंग पकी दिदार उनको, मासर पिकर शिची ओबल ताजार उनको, हाय हजार उनको। تد اختر په سوار راشه او زبا دروزم تور استر گسر لاسونا اگر هغه شاعر وی زنوم خا او لکه اختر را باندې راشه لکه اختر را باندې راشه او لکه ماشوم بدر تډیر خوشاله شمه

0: मोहब्बतनो दबला इहतरामातो जी जनाब बिल्कुल प्रोग्राम लाइव सुरूर दो ईद मैराथन ट्रांसमिशन सलाम बिल्कुल रा हाजिर शी मार रा प्रोग्राम तमी दलजान बिल्कुल रा रसूल दे बिल्कुल जान में दलजान रसूल देखा गम बे न कवे फिकर बे न कवे दगा खुशहाल है बा बिल्कुल शरीकी भी दगा खुशहाल है बा बिल्कुल शरीकी भी खा बोले ताजो भाई आवाज मना हुआ सो मुंगे तो अचानक कम यू हाँ आओ क्या ना करे मुंगे तो अचानक कम नहीं खा बिल्कुल मुंगे तो अचानक कम नहीं और दासी दे ची मुंगा बता खुशहाल है ताज सर बिल्कुल यो से मना हुआ खा بالکل راسی دلی ما تاسو لمیزان آغا را رسول دی او بالکل پروگرام میستاس دپار خواندور پروگرام
1: سر فکر شی چی
0: او بالکل یو سپیشل پروگرام او را میراتن پروگرام یعنی که ترانسمیشن خواه او چا توای مدا کل نکل وشی خیر دی خواه بالکل ستا سرور اور نوی سرا سرا ستا سو ہوسٹ علی کا خلا دن خطا خطا کی گی ولی سچ اللہ ہاں سائی آبانی در سوشو

0: भेजी थी और वो अभी नहीं भेजे। हाँ
1: वो ये गोश्त के साथ भेजेंगे ना।
2: अच्छा अच्छा अच्छा, ये खुद नमकीन के साथ मीठा।
0: हाँ ऐसा ऐसा शायद हो जाए जी।
2: चलें जी, बहुत अच्छी बात है और अल्लाह आपको खुश रखे।
0: आमीन।
2: आप दोनों को खुश रखे जनाब, और हमारी यही दुआ है कि बस आगे भी आप इसी तरह हंसते मुस्कुराते रहें, और कभी आपको जनाब वो टेंशन है जो है ना वो छूने ना पाए, पर मुझे लग रहा है कि थोड़ा थोड़ा छू रही है।
1: क्यों आपको कैसे क्यों लग रहा है सर?
2: उसकी हवाइयां उड़ जाती हैं यार, बात करते हैं तो किसी और तरफ निकल जाते
1: हैं। ये रिस्पॉन्सिबिलिटी का असर है ना, ये कह रहे कि मुझ पर जिम्मेदारियां बहुत ज्यादा है। आप
2: तो जनाब जनाब इसी चक्कर में क्या से कहते हैं कि अली यासर जो है वो फंस गए हैं, और जनाब हमने बहुत बेहतरीन, अगर आप भी अपना एक्सपीरियंस शेयर करना चाहते हैं तो जनाब बिल्कुल आप फोन उठाएं और 09165150 93 पे आप कॉल कर सकते हैं। और दादा मतलब दानज को मुंगा उर्दू तबोड़ी दूर कॉल्स चेहरे बंद के कॉल्स कॉलेज है मुंगा बिल्कुल कॉल चेहरे मगर पुख्तो के बाद रिसीव कहूँ और बिल्कुल मुंगा पुख्तो के खबरें हम कहूँ। और जनाब द प्रोग्राम मकसद हम दाओ चिन्हन यो लाइट ऑन दे लगे यो लाफ्टर प्रोग्राम ही और चे स्तासो कम मैसेजेस दे कम विशेस दे कम फुलवानो तासो रसूल गवाले चे अगर वो रसी होता।
0: जी बिल्कुल
1: बिल्कुल दागा शांति दा पा देखियो मुंगा जका लग नन चे देखे ना लग स्पाइसी टाइप प्रोग्राम मुंगे खादो जका से वखी कना नो मैदाज मई ना कना दाना नो शिबिया मुंगा तासे फिलोसॉफिकल
2: انتہائی فضول کار دے یو تاسو یو طرف لگی ہے قربانی لاس کم چڑھے نہیں ولی دی دا قربانی فلسفہ بیانہ میں تاسو دا صبر فلسفہ بیانہ میں تاسو لکا زبدہ ہوئے مچے انتہائی لیول احساس ایسار اور ددے فلسفہ بیان ہوئے اور تاسو ان خط اخبولو کی جگہ ڈیم کا وے لگی ہیں دا تاسو اللہ سنو کہ دا چدے بزو بتا ہوا ہم چدا کو
0: تماجی نظر اللہ اس کی
2: ویپنز دی ہوندا سے تیار دے گا اگر شان دل کا چاڑم کو تیار کی راضی
1: بالکل دا
2: نو یو انتہائی نا خوشگوار واقعہ لکم زمون کور مخ تاز ہم چدا وشوا فضول بے فضولا جھگڑا وشوا دے بارہ کے تاسو لک زم جسو ہے چ لک خلق چدی لک ور یار لگا ویر تاسو لک دو من خوشالے روز دا سے فضول چیزوں کے ولی ضایا کر
1: دے بالکل نہ دا بالکل دا غلط خبر دو جھگڑا پس شے وسر پیسم نہ ہاں نہ دا دادا بس مون کہ یو خو دادا کنا چکسا چری کنا دا سڑی وڑی کنا ولاڑ یو ڈیرو دا لاس یو چڑی زو اس میار گم یا اللہ اللہ دینہ کی کنا چچرتا اچانک دا سے نوار نہ شنو بس تیار جنگ دے گا نا یو اب یو اس میار چری کنا بیا خل کوئی بیا چ دے کنا خیر سوری ٹو سے بٹ سو یو خدا سی یو عام خبر اچ بی بیا دی دماغ کار نہ کی کنا نو لہذا دادا او بکار دادا چ دا کم سے کہ شے ونو تا ہو قربانی ام صبر دے
2: میں
0: قربانی کے جتن فل کلر سے ضایع کر اس ضایع مطلب پدے کے چ کم خلق روان دی چ اگی پکی یوزے شروع مطلب د خپل خپلوانو کی پس خبر روان دی یوبل سر روان شی وی دی خبر تر نہ کیو نو دا خدا گی دا پار یو مقدس چ اگی را یوزے شی
1: ددی
0: باوجود چ اگی پ جنگ باندی شی خامون تے کال اگل کال خلق گورو
1: کی سوک دی کم دینا۔ السلام علیکم و رحمت اللہ و برکاتہ۔ سنگے جی
0: ساسو دے مختار مبارک شی جی
1: دا اللہ شکر دے ساسو دوا گانی دی تاسو سو کو دا کم زینہ جی
0: مجاہد دا غلمبک نا سنگا یا مجاہد صاحب اختر ہم سنگ روان دے جی جی بالکل جی جی جی عمدہ سے جی جی جی بالکل بالکل جی جی بالکل صحیح جی
1: صحیح
0: اللہ کرم جی چاہتا دعا سلام اختر مبارکی کو اور کول گوڑ ہے نو جی جی جی
3: اور اخته هم باید